329 सौका नम्बर रहेछ। ढेर सारी दुखी जी सड़ी था। 0332 96 10 329। बार बार बिल्कुल नवा नंबर रह गया ना, बिल्कुल जी गाहे बगाहे तो सर दगा नंबर से दगा शामिल हुआ जका से नवा नंबर से भी आवेदन को दे पाता ने भी। 0332 96 10 329 यानी के 0332 96 10 329। माशाल्लाह माशाल्लाह मने बची खगा दे रेडियो मन कर कवरी दुन की दी याद जी दे रेडियो मन ठांग कवरी दुन की दी मिजा देर तेज दी माशाल्लाह बिल्कुल नंबर में शैला है ना होगा ना औकाल सी देर रहूं स्पेशल सरंग मुझे नंबर पर शैल गया ना बिल्कुल अवरी दुन को नोट थोड़ा सा यो जहान मनना है अल्लाह पाक मोहब्बतीन है हाथ अकड़ा कैसा मुझे मन खुशहाल है विशा तो कुछ अवरी दुन को बिल्कुल सिफात का इसमें इधर प्रोग्राम की तो सर बहुत खबर है तरीके से जनाब ये प्रोडक्ट हवाले सरा और सरा सरा बिल्कुल नूर वहां डेरे मजेदोरे बिल्कुल दिकार खबर है प्रोग्राम की किस और प्रोग्राम की मुझे तो समझ गया ठीक तर 12 बजे पूरी हुई और कोशिश भी कहूँ खाना प्रोग्राम के ढेर ढेर खास शामिल कुछ जी बिल्कुल अवरिदुन के आगोप इलाके के जी सिफात का दगा प्रोडक्ट सीधे का ना खुदा न खास्ता चेता न मिले विजय का ना बिल्कुल प्रोग्राम के रोता वेले सी प्रोडक्ट हवाले सर ऐसे खबर वे आखर होते कवल ऐसी नो अवल हो इंशाल्लाह चेतो से आके माह है इलाके से ताल्लुक होता है नो आते जिस सिफात का आसमेट एक मेरा सुम्र प्रोडक्ट सीधे का ना अगर तो से पछता न वक है जन एक आसमेट स्टोर्स के तो सब आसानी सर मिलाव सी हर जोई की जीदी माशाल्लाह अवेलेबल दी बियाह हाँ तो उसका ऐसा मसला विजय प्रोडक्ट हवाले सर है या तो सी सर निजदे से देना मिला विजय का नाम नोबेल को सी तो से प्रोग्राम की जी काल का वाला ऐसा नंबर हमें तब से अलगना यूज रही ब्याह सर नोट के बिल्कुल सोरी से बता नंबर सर जाऊ तो उसे आज कैसे नवा नंबर दाएं 0332 96 10 329 फिर इजी नंबर दा ऐसा नो हो बिल्कुल भोपेल अजाल की यस्कड़ा दा जना नंबर इवी दा से कहना है सड़ी ता यो दीजी ना और चूंकि दा नंबर मोते सौगा वाला गे दा नो मो बिल्कुल भोपेल अटैक की सिरा यस्कड़ा दा 0332 96 10 329 बिल्कुल खोजो और इनको तुसे काल तरफ दा बहुत से कहना आगे नमक के बिल्कुल सिफात कॉस्मेटिक सुमरा हाँ प्रोडक्ट है जब दावियां हैं कहना है अब आप अखबल और रिदुन के तहत इंशाल्लाह अखबल कस्टमर दाएं बेहतरीन से दा अगर रिजल्ट से दा वेर कड़ा है दा इंशाल्लाह वेर कभी बोए यानी दो गिला ना कभी भी ना ये वाले इस्तेमाल के कहना है चाहे इस्तेमाल कर दीजिए देर से बिट बैक दाएं माशाल्लाह चिड़िया फिर रिजल्ट है दाएं कहा सिफात हर्बल अल जैतून दी और का आगा सिफात स्किन स्प्रे दाएं का आगा दी सिफात ब्यूटी क्रीम दी और या सिफात के जिकी में दरी किस्म शैम्पू गानी दीजिए देवेश्तो सर मैं मुश्तो मुतालिक सुमरे मसली भी गना नो सुमरा हाँ बिल्कुल आगा मिनवाल चाको इस्तेमाल करी दी फिर भी ना मुतमाइन दीजिए जी बिल्कुल चाहते दी विश्तो सा किस्म दा है मसला भी गना स्तुन जीवे यानी चावेल बेचे विश्ता मुगर्जी जी विश्ता कमजोरी दी और या विश्ता शाइन न के और ची विश्तों से मुतालिक सुमरा हम मसले दी गना तो इस्तेफाद के बिल्कुल दगा बेहतरीन हर्बल शैम्पू देगा ना जाए इस्तेमाल वाले सर जी बिल्कुल कुदरती जड़ी बूटी ना इस्तेफाद जी सुमरा हाँ बिल्कुल अगर प्रोडक्ट देगा ना नवाला में किसी माँ हर्बल दीजिए यानी ये जड़ी बूटी ना कुदरती जड़ी बूटी ना तेरे शिविर दीजिए फायदे इस ताजी नुकसान भी ही नष्ट है तो खजौरी दोनों को बिल्कुल नवा मोबाइल है नवा सिम देगा ना दोबारा बेची कौशा
بالکل کال طرف ته وسو او دواړه به چې کو کنه چې دا خبرې څنګه کوي جی او خبرې چې کوي نه کوي جی او نمبر دې ریوز بالکل نن مور په نمبر ځکه نه تنګیږي کنه چې راز به بهر بنم بیا نمبر وی آئی ځکه نو نمبر دی کنه نو چې اوریدونکو ته به کوم مینوال دی کنه نو هغه ته یو ځلې پته دي چې دا خامخا ولګي جی 0332 9410 329 جی او دے سرا سرا بالکل جس عمر مینوال چی دے آغا فیس بک استعمال ہوئی نو آغا دے صفات کاسمیٹکس پاکستان جی فیس بک پیج چلا آغا ہم موجود ہے فیس بک میں نے نو آغا ہم بالکل فالو کا ولا سی جی التا مختلف قسم کے پروڈکٹ متعلق چی دی ویڈیو گانے موجود ہی دی نو تو سے بنالش کی ٹھیرا اضافہ بالکل کی طرح سی جی نو تو سے ویڈیو دلا رہے ہوں صفات جس عمر پروڈکٹ دی گیا نا ماشاء اللہ التا ویڈیو ہاں کا تلا سے فیس بک سرچ بھارت بلوڈ سے التب ولی کے صفات کاسمیٹکس پاکستان جی مخت پیش چی دارو سے صفات کاسمیٹکس پاکستان جی لائک و فالو کے اول تفی چکانی سیدھے اغا وقت سے جی اغا وریدون کسی اغا فیس بک یوزر دے سوچنا بالکل موبائل بھی سیکھو کہنا سی خبریں سرنگ کیسی نو غیر پر کال لازمی دا جی کال بو بفل او تو سے کلنا روان ہدی کنا خدا سے چل گو کہنا سی بیک گراؤنڈ کے بالکل راس ہے خجی خجی ٹپے دل لگا ماشا بیک گراؤنڈ کے ٹپے والا گبی او بیک گراؤنڈ کے برو سراج چل لی جی کنا بس در ٹپے لگا ما بالکل بیا تو سے کال طرف تے سا او گرو بو فرسٹ کلر جی پودی نوی نمبر دا خبر دل لگی کلر ویسا نو موبائل او نو نمبر دا بڑے لکی کلر وی بالکل گرو جی مشرا بن لکی کلر سی سوکتا جی دا

0: चलो जी शुरू करते हैं आप लोगों का मुकाबला कि किसके साथ किसने वो अच्छाई की है, मतलब एक अच्छी बात या फिर एक ऐसी नेकी कि वो उम्र भर उसको याद करे, जो कि मतलब कम लोगों के साथ ऐसा होता है। तो आप लोगों ने क्या करना है, आप लोगों ने हमारे साथ आके हमारे साथ पार्टिसिपेट करना है और ये बात बतानी है कि क्या हुआ है आपके साथ ऐसा कभी, या आपके साथ किसी ने किया तो बता सकते हैं, आप हमारे साथ आ सकते हैं, पार्टिसिपेट कर सकते हैं 0336-9600-764 0336-9600-764। ओके देखते हैं कि कॉल पर कौन है और कहां से हैं। जी अस्सलाम वालेकुम। वाह जी, कॉल भी कट गई और अटेंड भी की, मेरे ख्याल में इसके साथ बैलेंस नहीं है तो मिस कॉल ही कर रही है। चलो इट्स ओके, नेक्स्ट कॉलर ऑफ द शो। अस्सलाम वालेकुम। बिल्कुल ठीक ठाक फिट फाट दावा हती मुंग सर सू खबर है कि विधि किम जुना रहमानुल्लाह खबर कई दे सबेराबाद ना। रहमानुल्लाह सर रंगे शही बरबार तबियात से हाथ मिजाज हूँ। बिल्कुल ठीक ठाक रहमानुल्लाह दर तो फर्स्ट टाइम निकाल कर कसरंगे। अच्छा शो मजा दे रखा जगह दिकाल वकड़ा। अच्छा अच्छा हाँ दार तो वही उस चिदस शो स्टार तो कल नहीं और वही दास एम्पुई का कहना वेलकम दर तभी जिनार कॉस्मेटिक्स शो के हाँ बिल्कुल ऐसे ही है। सही सही बिल्कुल दगा शानदार बिल्कुल दादा इंसान नहीं हो रही जगह मतलब देवा जी छे लेका उस दादा से शिगड़े तो चितो सर मतलब बल सुखवीना और तो पुदीपो अबन नोस्त वे ची इला बांधे ची यारा उस पर सुकर सी मुबु कुर तरह सवी और बस अल्लाह ताला सुख न सुकर सी देखिया और तो तलियार वो शे तो जुई तो वरसे देना बला गाटे शिगड़े नष्टा गुरा ज दा खबर न को माच मतलब लगा ता शिगड़े वो का बद बदे तमिल हुई जी के ना हो वो निम जुई की लगा आगा खलक न दे चा जड़ो दे चा दिमाग तो नशे पड़ा हुआ है वो साथ सरा कना खो चिकल मतलब वक्त रुशी पुतो बांधे आगा युवा शिगड़ा दासी चुस मतलब इतो शिगड़ा दासी दो कना चिदा गुरतन नशे रवाय दा चितो सर सुख वो की कहना तय नशे रवाय तय पीजन है ना तो कुर्ता तभी कुर्ता रसा वाला वे तो वो पीजन दला उम नवी हो मतलब यो दासी शिगड़े ची तो पेजनी तो मतलब पुदासी टेम की मदद भी सरवा के हेल्प भी सरवा के चागा पुदबानी दासी वाह तुची दिन बल सख्त वक्त पुदेवन नर गले न पुदा मक्की गबी चियरा मोन पुदासी सख्त वक्त हर सीधा पुदा सोचा नहीं हो चिकल मतलब अघी का आसमान दे चा शिगड़ा भी सरवा कर सख्त वक्त पुरुषी के ना नो दैब दैब अघिना उरस्तिशी अगिन पोरस्ती छी अलान की दिदो आगा पुलोस की वी चिया रजा बदा सरा दा शिगड़ा कमो खो नहीं विसरा कई मतलब इधर आ शिगड़ा ए रशिनो प दे बने आ खल को वेली दी कना छी शमा का दी तबाद बुशी खो खैर शिगड़ा कवल आगी सिलाबो अल्लाह वेर कई छी तजरन सफा वी कना अल्लाह सिला वेर कई ब्या। اچھا رحمان اللہ تو سیسشی دکون دا اسٹیشنر آئے اچھا اچھا اچھا اچھا اچھا رحمان اللہ تو سبیر آباد نہ خبر کو سبیر آباد کی آواز کلیئر درسی گنا اچھا اچھا رحمان اللہ تو سی پو کی دا اکبر مارکیٹ تھا سبیر آباد کے اچھا اچھا نہ ہو اکبر مارکیٹ کے ہرون کاسمیٹکس والا وہ پیج نہیں اچھا اچھا مین بازار کے ندا بعض زموں گا نا پروڈکٹ ہرون کا پیج نہیں ہرون ہرون سر ملو جی ہر سا او زدہ نہیں ہے مطلب تو سی یوز کے ایسا ایسا کنا ہو گروپ و سبیر آباد کے مطلب تو پتہ لگی چھ مطلب کم بازار کے کم دکاندار سے دادا ہر چاہ پل کسٹمر بھی ہو خیر دا یقین سر دیتا ہوئی عائشہ چھ انشاءاللہ چھ چاہتا ہم ددی مشورہ ورکائی چھ مطلب دا سی شور غالے وا دا سی ٹاپک کر وڑا دا سی کسمیٹکس وام نو انشاءاللہ ریزلٹ پخوا ورکائی سید کنا چلو رحمان اللہ یو جہان مننہ کوا تھینک یو سو ویری مچ دکال کولو جی جی بالکل یہ وکا چلو ٹھیک تھا ٹھیک تھا جی خواہ ہمیں ان شاء اللہ اوکے دا جی ڈیر جاتا مننا ڈیر جاتا مننا تھینک یو اوکے دا تھینک یو یو جہان مننا یو جہان مننا اوکے اللہ حافظ نیکسٹ کالر آف دا شو السلام علیکم
1: وعلیکم السلام
0: جی دعوت مونگ سر سو خبر کی ودی کم جناب نما میود علی بیا وشے جی محمد محمد سرنگی تو سے شو بروار طبیعت سے ہاتھ ہوں بالکل ٹھیک ٹھاک فٹ فاٹ داسی لگی چی لک نور ٹول کور والا خوب بولی شی ہوتا پکی ہوئی شی اور داسی خاموش خاموش خبریں کبھی اوہو اللہ دا شفا در کی اللہ دا شفا در کی اللہ دا تست صحت در کی اچھا شاہ محمد نور ورا سر سب یل غوڑی سو پختنا مو کڑے وا مطلب سو ٹاپک بانے مو خبری کولے اچھا صحیح ٹھیک ٹھیک ٹھیک چلو چلو سیدا تسی آرام چکم دے ریسٹ وکے ٹھیک تک نا نو انشاءاللہ خبری بکی جی مجدل تا کیو شو بکی جی خبری بکی جی انشاءاللہ سیدو اوکے جی تھینک یو سو ویری مچ جہان مند کال کولو نیکسٹ کالر آف دا شو السلام علیکم ہیلو السلام علیکم اوکے جی تو میں ٹائم نہیں ہاں جی بل کال ڈراپ شولو زما دی تو بھائی ہاں نیکسٹ کالر آف دا شو کو سوچو مکسر سوکتو دیکھیں جناب السلام علیکم وعلیکم السلام جی دعوت مونگ سر سو خبر کی ودی کیم زنا ارشی خان سرنگی شیو بربار طبیعت سے ہاتھ بالکل پشو بندی لگی شو کہ شیر اشا ہوئے شیر ہوا
2: ما ورته کتلې زمانه غلطی شوی وه زما په وخت کښې نه وه زمانه عاشقي شوی وه هغې ته ووایه هغه به را شي یوسف به ورته دا ووایي ناوخته راغله جنازه ده لیوني شوی وه قسم مې کړی وو چې نور به په کښې نه جړم د سترګې اوښکې مې درنه شوله را پرېوتله بل دې ته ویایو
0: شبس نندا غاڈیر دی خبر اور وا نندا غاڈیر دی نور بلا کی میں پشتنا میں دینا کڑے وا
2: ہاں
0: اے بری کی سو ہی آیتا ہوں پښتنه مې دا کړی چې زه سره د شیګړه کړی وي در ته یا هغې ته یادوي تر اوسه پورې یادوي یا تو چا مطلب تو سره چا کړی وي د ته یادوي دا مشکل ده تو چا سره شیګړه کړی وي چلو صحیح ده یو جهان مننه کوم تھینک یو سو ویری مچ اچھا تب سلام دو ولجی کنا اوکے جی وعلیکم السلام او دی سره سره نیکسٹ کالر اف دی شو کو سچ موږ سره سوک دی کوم زرا السلام علیکم جی دا ته موږ سره سو خبرې کوي د کوم زنا اوکے جی تاسو کال ڈراپ شولو اچھا خام اردن کو
3: ارجے ریحان چی پروگرام کی ڈیر مزا والا ڈیر خوان کی شے پشڑان کی
0: ہاں جی نیکسٹ کالر آفتے شو السلام علیکم خیر جناب سنگ خی برابر طبیعت صحت بالکل سلام درو چوال کنا پاتا ولا گیدلا ڈائریکٹ چتا صدی کی سوز دا آواز پجورا دا ڈیر نا بس وہ پہلے دا ویل صدی کی سوز بس نن سب ارچی تک ڈالے با چلو صدی کی سوزا دا خیر دا دا خبر گئی کہ نہیں چپر بخاندو نہ کبھی
1: جی بالکل
0: صحیح ہے ار چپ غام کے بیکٹا شریک کیجیے
1: صحیح
0: مجھ کا تو سر شریک کیوں بیکٹا صحیح دو کنا صحیح بالکل صدی کی سدھر تو واسط سرنگی رہوں گا طبیعت تے صحت تے بالکل بس صدی کی سوز چکم موسم دا موسم حوالے سر سویا مطلب لارا بارا تم رجوت برون مجھ پدا کا علاقہ کی بران ام نشتا بلا گرمی ام دا گرمائی ہونے یا نتنکڑا
1: دا موسم بروبار دا دا سوچ گرمی سوڑا دا دے الا پاک یو تقسیم دا دا سی والا پاک دے دا سی برمون نمو روسو تی کراک دوسو بی چاگا برمون باعث زحمت بی رحمت برمون دا خوزا خوزا مستا خدا پاک کبی گنا
0: آمین بلکل دا گنا بلکل دا کشن دا
1: کمزوری ہو دیر برمون نا خود یعنی شو غمائی گنا دیا نقصان کیج گنا غریب علاقہ دو گنا
0: صحیح بالکل داغا شاہ خبر دا اچھا صدی کے سوز سا خبر میں کڑے پختنا میں کڑے وا
1: بالکل ریویڈیو جی شگرا ہو دے شاید انسان اب چار دیجیے بل انسان سر شکری اور نتیجہ
0: ہیلو
1: آؤز دیتی جی
0: ارے اوس اوس رو وال لشپ کی کار شو اس رو وال جی بالکل
1: بالکل ضروری نہ تو چبڑا چا سر شگڑا کوئی مجھ سر بات کری انسانوں دی زنا انسانوں پہ انسانوں سر بات کی ہو
0: بالکل بالکل دا خبر دا دا صدی کی سوز بلا خبر پودے پر رہتے دوشلا مجھا امی چکم دا غیخ پلا دا خبر بلا دیکھا والا سوکی دول چھے مطلب کزنو کنا چھے نوز تو ٹول کنا نو چې دا مطلب دینه ایر نشي دوسر بو شګړه کوي لکه مطلب څه خبره ایسای دوسر به کوي هغه سره شریکې جو چې پرې نش دو کنه ای خچې مور پر منډه به پرځدې نه نو هغه خبره دو چې مطلب لکه شګنه بو چې سوخه دې سره وکی هغه به ایروې نه چلو صدیقی سوزا ډیر عزت مننه تھینک یو تو سیمنګ سر رولو مسرم حساب اوس تل پروگرام کې ډیر عزت مننه
1: ډیر شکریا ډیر مننه
0: اوکے دی یو ویلکم تھینک یو سو ویری مچ

हाँ इधर होता का पता लग गया। जी जनाब बिल्कुल बरी बरी इस्तेमाल कीजिए खुजिफा कंपनी शिफा दे क्या दिसार न देविस्तोन वखीर जी पसार न तम क्या वक्ती ना ही गंजाई न है उस गंजाई शवाई में पसार विस्तोन बुने खुजिफा कंपनी शिफा तेल मुसलसल इस्तेमाल कर पसार उदे ने भी होता जा विस्तोन रोशी भी अवयाया चे बरी बरी अच्छा जी दर्दी ना शिहा बेहतरीन चार की खुजिफा कंपनी शिफा हाँ हाँ हाँ हाँ हाँ पदा ने सारे सा खुजिफा कंपनी शिफा दादे तुसे पदर्दी ना सचा कदे पशे लोस मले अडी की दर्दी ना दी बरी बरी तासरला सुना बरी नंदी गटी नो इस्तेमाल की आओ दर्दी ना उरक के दर्दी ना ता हमेशा बरी बरी ठा ठा बरी बरी बरी बरी बरी बरी अजे वो ते दख्टक के रट खांदर गड़ा दमरा नाक में वरता खांदली गया استعمال کیا دی جناب بدن درد ختم دسار وشتو نے نوی تازہ وشتون بائرو بار جڑا والے خوجفا کمپنی شفا تیل پسار لگوئی کیا نا اوکے جی آنکھنا کچری ڈائریکٹ فائدہ گوڑے گی ڈائریکٹ سپیناول گوڑے یا مدب شیل سرمن سخت شوی او مخ سپیناول ڈائریکٹ گوڑے گی چیرے ورو تراؤنی چیرے لسیری تراؤنی چیرے فنکشن تراؤنی چیرے بزور تراؤنی چیرے داس سے جناب راؤنی ہے کنا کہ تو یہ ہے کنا کہ پرین میں چیدر تاؤوے نا چی داس سے مثال خپل پردائی بھی کنا او بیا خام خادر تا کسی پشتنا خادر دو خاگی زدید پورا سکین پالش پا مخلا گویز تا اگا او تسے انشاءاللہ ڈائریکٹ سپیناوی خشلی گویز دو او سرمن و موحا جوڑا بھی ہے خوزفا کمپنی شفا سکین پالش ضرور استعمال کوئی بری بری